0: ప్రతి నెల 9వ తారీఖున ప్రధానమంత్రి మాతృత్వ అభియాన్ అనే ప్రోగ్రాం కింద రెగ్యులర్ యాంటీనేటల్ చెకప్ గర్భిణీ స్త్రీలందరికీ కూడా వారికి రొటీన్ చెకప్స్ మనం చేస్తున్నాం. ఇక్కడ వారికి చేయాల్సిన పరీక్షలన్నీ కూడా అన్ని జరుగుతాయి ఇక్కడ ఫ్రీగా. ప్రతి నెల ఇక్కడికి వచ్చి పరీక్షలు చేయించుకొని ట్రీట్మెంట్ తీసుకుని డెలివరీకి కూడా మీరు ఇక్కడే రావచ్చు.
1: کارپوریٹ تعلیمی اداروں کی جانب سے زائد فیس کی وصولی کے خلاف بی جے وائی ایم تلنگانہ کے زیر اہتمام حیدرآباد میں ٹی ایف آر سی کے دفتر کے سامنے احتجاجی دھرنا دیا گیا. احتجاجیوں نے حکام کو ایک یادداشت پیش کرتے ہوئے مطالبہ کیا کہ قواعد و ضوابط کی خلاف ورزی کرتے ہوئے غیر معمولی فیس وصول کرنے والے تعلیمی اداروں کے خلاف سخت کارروائی کی جائے. انہوں نے حکومت سے مطالبہ کیا کہ تعلیم کو ہر طبقے کے لیے قابل رسائی بنانے کے لیے ذمہ دارانہ اقدامات کیے جائیں. نظام آباد کلکٹر الا ترپاٹھی نے کہا ہے کہ قریب سیزن کی فصلوں کی کاشت کے لیے ضلع میں کھاد کا وافر ذخیرہ دستیاب ہے اور کسانوں کو کسی قسم کی تشویش کی ضرورت نہیں ہے. انہوں نے آج جانکمپیٹ اور اڑپلی میں واقع کھاد کے گوداموں اور فروخت کے مراکز کا معائنہ کیا. اس موقع پر کلکٹر نے یوریا بکنگ ایپ کی کارکردگی کا بھی جائزہ لیا. انہوں نے کہا کہ اس ایپ سے کسانوں کو کوئی نقصان نہیں ہے. میدک ضلع کلکٹر پرتیما سنگھ نے تعلیمی سال 2026-27 کے تعلق سے منعقدہ ایک جائزہ اجلاس میں بطور مہمان خصوصی شرکت کی. اجلاس میں منڈل کے ایجوکیشن آفیسر، اسکول ہیڈ ماسٹرز اور منڈل ریسورس پرسنز بھی شریک ہوئے. اس موقع پر کلکٹر نے طلباء کے لیے منعقد کیے گئے بیس لائن اسسمنٹ کے نتائج کی بنیاد پر ان کی تعلیمی صلاحیتوں کا جائزہ لیا جائے اور آئندہ دسمبر تک ان کے سیکھنے کی صلاحیتوں میں نمایاں بہتری لائی جائے. آخر میں سرخیاں ایک بار پھر. چیف منسٹر ریونت ریڈی نے مہیلا شکتی مہاسبھا میں خواتین گروپس کے زیر انتظام چلنے والی 553 بسوں کو جھنڈی دکھا کر آغاز کیا. نائب وزیراعلی بھٹی وکرمارکا نے کہا مستقبل کی ضروریات کے پیش نظر برقی اور بنیادی سہولیات کی ترقی کو حکومت اولین ترجیح دے رہی ہے. محکمہ اقلیتی بہبود اور تلنگانہ مائنارٹی فائنانس کارپوریشن کے اشتراک سے حیدرآباد کے نامپلی میں میگا جاب میلہ، ریاستی وزراء پونم پربھاکر اور اظہر الدین کے ہاتھوں افتتاح، اور محکمہ موسمیات کے مطابق جنوب مغرب مانسون کل تک پورے تلنگانہ میں پھیل جائے گا. حیدرآباد کے مختلف علاقوں میں بارش. اسی کے ساتھ خبریں ختم ہوئیں.
2: नमस्कार, आकाशवाणी समाचार के साथ मैं लवलीन निगम. विदेश मंत्रालय ने पाकिस्तान के कब्जे वाले जम्मू कश्मीर में प्रदर्शनकारियों पर पुलिस की बर्बरता की कई रिपोर्टों की पुष्टि की है. नई दिल्ली में विदेश मंत्रालय के प्रवक्ता रणधीर जायसवाल ने कहा उम्मीद है कि अंतर्राष्ट्रीय समुदाय पाकिस्तान को उसके कृत्यों और दुर्व्यवहारों के लिए जवाबदेह ठहराएगा. पाकिस्तान के कब्जे वाले जम्मू कश्मीर में प्रदर्शनकारियों और सुरक्षा बलों के बीच झड़पों में 30 से अधिक लोग मारे गए हैं और लगभग 200 अन्य घायल हुए हैं. आर्थिक और राजनीतिक शिकायतों को लेकर विरोध प्रदर्शनों का नेतृत्व कर रहे संयुक्त आवामी एक्शन कमेटी पर प्रतिबंध लगाने के बाद क्षेत्र में तनाव बढ़ गया है. विदेश मंत्रालय के प्रवक्ता रणधीर जायसवाल ने पाकिस्तान से लगातार आ रही फर्जी खबरों और वीडियो के बारे में भी बताया.
3: पाकिस्तान की ओर से फर्जी खबरों और वीडियो का एक सिलसिला लगातार देखने को मिला है. यह अपनी विफलताओं को छिपाने और अपने मानवाधिकारों के उल्लंघन हनन से ध्यान भटकाने का पाकिस्तान का हताशापूर्ण प्रयास है.
2: प्रधानमंत्री नरेंद्र मोदी ने पश्चिम एशिया में बदलती सुरक्षा स्थिति पर आज कुवैत के अमीर शेख मिशाल अल अहमद अल जबेर अल सभा से टेलीफोन पर बातचीत की. प्रधानमंत्री ने तनाव बढ़ने पर गहरी चिंता व्यक्त की और कुवैत की संप्रभुता तथा क्षेत्रीय अखंडता पर हमलों की निंदा की. उन्होंने शांति और स्थिरता शीघ्र बहाल करने तथा तनाव कम करने के लिए संवाद और कूटनीति की आवश्यकता पर बल दिया. गृहमंत्री अमित शाह ने आज नई दिल्ली में भूमि पत्तन प्रबंधन प्रणाली विनिमय का शुभारंभ किया. इसका उद्देश्य डिजिटल माध्यम से सीमा पार व्यापार और यात्रियों की आवाजाही को अधिक सुगम, पारदर्शी और सुरक्षित बनाना है. इसे भूमि पत्तनों के बीच एकीकृत प्रणाली कायम करने के लिए बनाया गया है. इस अवसर